0: युम्मासे खुबांग मई दगी हेंद ब एलपी गी ओजा ओ बाई गी था था गी अपिक प तोलो ब तु तने पोथा पोथा म थोलो म से सा कि बन मथक जंग थंग बसे थोंग थोंग नौ रंग बंग दि लोसन म गम द्रे दना न खुइ न युम न कई पाल ब सि फाउ द मथक त अमत त लयो हाय ब याद रे दना
1: अदु नि ने ऐ न हाय रि बसे सु सिन ख्रब का सिंग सिदा nganam namdra leminare mathak ta na pum hang hang le mathak ta mat ta layu haibe yadaba sibu kamdau sige na khoi bo
2: hoi khoi ding am jadre angang nupi ma sa ani siga mi una ba lak pagi seba bu ta gadra office kana ba bu ho na gadra ipangal na ga soli ba ai khoi di mathak ka thoka sin ka ne ngam jara roi mathak ta ma lai te ya di hair ga ne ai khoi gi ina woi oi ne he hong kat han bi
3: kari nyu ni ji mana dok yan hai pa sabi di du ba
2: e
3: ai ne nga sai ma kai ta gi hai de na sum ta ba ni ko
2: e
3: isi ma khoi dai ning raga adum hai na jau adu di na tra da na ai khoi oi na le helu kai de na ya thang kau tha bi di du bu kari pham pai bi ri ba gi ai khoi sui thau ya na si li sang gan su chon jai i sa su yan phat ti e ana ba yeng ba lak ba ma ya hambu la yeng ga dra ai khoi ni he na ngam ja le ro ina khunbana sajeri ba thabak na talli ba tonga na sajeni ngi ba na khoi na bu tonga sa khaba di ne ai khoi chu sa ga ni na ai khoi di ka do bai charu duri ba
2: kari huran bi si de
3: kari hai ba huran bi ka hai
2: mi na wari sa ba ka sin lum de na tari bo ne nang dia dia hai tonga bi na sin na bi lai na sin bi doctor doctor sa bo ta bi
3: kari lum na ta ba ga hai da na
2: hai da bi
3: sa ge ka da lai ja ba ne ada lai jaba si chu na kong men silaga lai ba ta re ne na ning laga na ni na ning laga to ka ni na na se ba to bi ra bro sa bu ta bi da so hai jaba sa ri ne ba
2: hai ta bi
3: nang dong na sa ni pi nga ta pok dok charu song po ge pok chara roi
2: hang ang de ni na
3: thar class ki thabak ma sa ma kha ka ja ra ga pong jaba sa ri ne e na bi mai khoi di ne doctor ni he doctor nang gum ba ka sang dam na ba ya po na ti
2: hey थार ग्रेट के थबक तौ जरे सुने 90 मा खंगमा ना कोई निपा आधा मुरादि दगि लुपा भंजरे ब्रो हाय निपा फाबी
3: ओ याना बगे फाजे बने नंग दौ ना ने निपा बु फिसु फिसा मन दे कोई दि कोला अंग खोक दगि इतै बुङो बु फि लोक सिलन ब दो
2: मा दु दि ने नंग ने दब दगि ने सु हलि बा नोंग जो खि दना बाय ने लौ सल हनि बा खंगमा मी ने मी ने तौ थबक तु बु ना जे हुरा दु ना का सु ये नि बोले हाय ऐ बुदि लाडी ने नंग दी हा नंग दी नंग दी नुपा दो पार्टी चन मि नरो गा यु माउ पिंग आउ पिंग हलक बदा नो दी ने ने पी म फम बरा खंग ने छला लगा थोला को लो
3: दो दी को सान ओ ने जखि बने कल प्रो
2: ब्रो लेर मो लेर मो खंग
3: दो मन ला ने ला वो ला वो पुई ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो ला वो
2: ขนกอดนะขนกอบขนกอเนี่ยพอนกอเนี่ยเสียเออนะคุยนะคุยนะเนี่ยอดูยงน่ะตรงงานจันนิงเลยบดีเนี่ยนะคุยนะซานะซานะอภพบนิมิตเอาเลยอดูกันนังกินังกิกาดะทงบะทักปะจันนะจันนะบะตงนะละโกโอปิกขะบะกาสิเตเนี่ยไอ้คุยดิจันนะจันนะบะเลยมินะบะชุกงงะมวยกะนากะนานุมะทักตะกาขีตะปะไอ้คุยดะชุกงงะมวยไห้เสีย
4: ไอ้คุยชุกงะมวย
2: อังบะมีเลยเห็นดิวไฮซินะนะโคยอมซัวอมซัวอมตะเลยโอบยาตระบดิจัดปังงมดระบสิกานะมากานูมนูมกีชวนจิลักลาบะไลนาจาจาฮับจิเลยบะไอกาอโกยอมมะทักตะเลยบะไฮบะตุนิมะคาชิดะเนมะคาชิดะนะโคยอนิเลฮอรอยาระบรา
1: โอไอโคยดิเนกะนามตะกะปุนบะปามเจดิไฮซินินะไคนะไคคังนะเลยจะเกไอโคยซูเมกะปุนเจรอย
3: นาไคนาไคคังเจระเกไคโนนาไคนานาไคนาไคไฮริบาสิโบกะรัมไฮนาคังกะดอริบานาไคโนเนเฮเบมายุมเชมะทักมะคายเนบะนัตตะนาคาวางนงโปกนงซุบเยนะบะยาบะสุนัตเตกะรัมบะคุเยนเดเยนะกะดอริบะโนเนเฮเบมาปังมุกตะปาสุเนไอโคยดิพังพังทอกปะโดอะดุนิปามิเช
2: tangai phadre badini ya yum che sido ga phaw bu yena ga daw ni sido pagin nungkup lai ngoi do adu phaw bu ne kaukta do la ga yena ga daw ni yena ga daw ni
3: khon da na te lau sing chu yena ga daw ni
4: lau ji ga dai lai do ri ba ha le jer ma lo pari am mu tho na khui ni ga lu hong ba da lau rak ani thong na ban than tham ki ba do ai le so han ba ngam the